0: ویلکم بیک سامعین ٹو یو سی پی کی دنیا FM 92.6. ہم ڈاکٹر خالد زہیر صاحب کے ساتھ بات کر رہے ہیں اور وہاں سے یہ آغاز کریں گے. وہ جو سوال تھا کہ بے کا نقطہ, اسی پر بات ہو رہی تھی قرآن سے ریلیٹڈ. ڈاکٹر صاحب آپ نے اس میں ایک بات فرمائی, ایک اور بات بڑی انٹرسٹنگ, کہ یہ جو مزاج ہے کہ یہ پورا قرآن الحم شریف میں اور وہ بسم اللہ میں اور وہ بے میں اور وہ نقطہ میں ہے, تو آپ نے فرمایا کہ یہ ایک ایسا کانسیپٹ ہے کہ اس میں وہ کہتے ہیں کہ صرف پاکیزہ لوگ چھوئیں گے, اور وہ پاکیزہ صرف یہ نہیں جو وضو ہاتھ صاف ہوں گے, جو باطنی طور پہ پاک ہیں. تو ڈاکٹر صاحب یہ کون ڈٹرمن کرے گا اس زمانے میں کہ پاک کون ہے, یعنی کہ میں اپنے آپ کو پاک کس طرح کہہ سکتا ہوں؟ میں اس زمرے میں کہہ رہا ہوں کہ انبیاء کو تو اللہ خود چنتے تھے نا, تو وہ تو ہوگی چلے ایک ہستی, اگر غلطی بھی کرتے تو وہ اللہ ان کو بتا دیتا تھا وحی کے ذریعے. اب ہم اپنا دل کا حال یا باطن پاک ہے نہیں اللہ کی نگاہ میں, ہاؤ کین وی ڈکلیئر آر سیلف, اور میں پھر قرآن بیان کرنا شروع کر دوں؟
1: گزارش یہ ہے کہ تصوف جو ہے وہ ایک پیرلل ایک مذہبی نظام ہے, اس لیے اس کی یہ مجبوری ہے کہ وہ مسلمانوں کو قرآن اور سنت سے کاٹ دیں اور پھر ان کے نظریات کو فالو کریں. ان کے نظریات کیا ہیں؟ ان کے نظریات یہ ہیں کہ اللہ تعالیٰ نے تزکیے کو ممکن بنانے کے لیے اپنے پیغمبر صلی اللہ علیہ وسلم کو بھیجا, جنہوں نے اپنے ساتھیوں کا تزکیہ خود بنفس نفیس کیا. لیکن یہ تزکیہ تو جنت میں داخل ہونے کی شرط لازم ہے, جب آپ دنیا سے رخصت ہوئے تو تزکیہ تو جاری رہنا چاہیے تھا. پھر آپ کے ان ساتھیوں نے تزکیہ کیا جیسے کہ آپ نے ان کا کیا, کہ جو باطنی طور پر پاک صاف ہو چکے تھے. پھر ان ساتھیوں نے جن کا کیا, انہوں نے اگلی نسل کے لوگوں کا کیا. یوں یہ فرماتے ہیں لوگ کہ یہ سلسلہ ہے, روحانی سلسلہ, جس کے مثال کے طور پر ہمارے ہند و پاک میں چار بڑے گروہ ہیں, نقشبندی ہیں, چشتی ہیں, سہروردی ہیں, قادری جی. سو وہ یہ کہتے ہیں کہ آپ کو دین میں جو تزکیے کا عمل ہے اس کو حاصل کرنے کے لیے لازماً کسی ایسے شخص کے ہاتھ پر بیعت کر کے, بیعت ارشاد, اس کے آگے اپنے آپ کو سرنڈر کرنا ضروری ہے کہ جن صاحب نے کسی ایسے سے بیعت کی ہوئی ہے اور انہوں نے پھر آگے کسی سے بیعت کی ہوئی ہے ایسے کہ یہ سلسلہ جا کے نبی اکرم صلی اللہ علیہ وسلم سے جڑتا ہے. تو یہ جو سارے کا سارا نظام فکر ہے, اس میں اگر قرآن مجید کو آپ نے اہمیت دے دی, قرآن کو آپ نے پڑھنا شروع کر دیا, تو قدم قدم پر آپ روکیں گے. آپ تو کہیں گے کہ یہ مجھے بتائیں کہ قرآن تو کہہ رہا ہے کہ ہم تو ان کی بات مانیں گے کہ جن کو ہم نے پہلے اپنے بزرگوں میں, آبا و اجداد میں پایا. قرآن تو کنڈیم کرتا ہے اس بات کو کہ آپ کسی کی بات کو انکنڈیشنلی مان لیں سوائے اللہ کے پیغمبر کے, کہ جو اللہ کے نمائندے ہیں. تو اس وجہ سے یہ مجبوری ہے اس نظام فکر کی کہ وہ اللہ کا بتایا ہوا واضح راستہ جو قرآن مجید میں بیان ہوا ہے اس کو مسلمانوں سے دور کر دیں, کاٹ دیں, اور پھر ان کو مجبور کریں کہ وہ ان لوگوں کے پاس جائیں کہ جو پھر ان کو روحانی منازل طے کرنے کے ایک سلسلے میں شامل کریں جو کہ تصوف کا طریقہ ہے. تو اس وجہ سے میرا یہ خیال ہے کہ مجھے سخت بات کرنی نہیں چاہیے تھی, یہ میرے اپنے فلسفے اور انڈرسٹینڈنگ کے خلاف ہے, کیونکہ ہمیں آپس میں جو اختلافات ہیں ان کو بڑے پولائٹلی ڈسکرائب کرنا چاہیے تاکہ ہمیں بات سمجھ میں آئے. اب دیکھیں نا, جو نوجوان ہماری باتیں سن رہے ہیں ان کے لیے کیا یہ گارنٹی ہے کہ ہماری بات صحیح ہے؟ تو ہمیں اپنی بات دلائل سے پیش کرنی چاہیے, وہ ان کی بات بھی دلائل سے سنیں, اور پھر خود دیانتداری سے فیصلہ کریں کہ اللہ کا دین ہے کیا, کہاں بیان ہوا.
0: جی ڈاکٹر صاحب یہ دلچسپ بات ہے. ڈاکٹر صاحب یہ دیکھیں, آپ نے ابھی فرمایا کہ حضور پاک صلی اللہ علیہ وسلم نے ان کو پاک کیا, صحابہ کو, اور انہوں نے, اور یہ سلسلہ نقش بندی اور چشتی اور یہاں تک بھارل آیا. دیکھیں ڈاکٹر صاحب میں اس میں ایک عرض کرنا چاہتا ہوں کہ حضور پاک صلی اللہ علیہ وسلم کی تو سمجھ آ گئی, وہ تو اللہ نے ان کو چنا. دیکھیں صحابہ کرام کی بھی اس لیے سمجھ آئی کہ قرآن نے خود کہا کہ اللہ ان سے راضی, وہ اللہ سے راضی, یعنی یہ اس بہت بڑی گواہی ہے صحابہ کی آ گئی. تو ڈاکٹر صاحب اس کے آگے جو انسان ہے اس پر تو کہیں سے کوئی گواہی نہیں ہے, تو وہ صاحب کس حساب سے اپنے آپ کو اس مقام پر دیکھتے ہیں؟ ڈاکٹر صاحب یہ تو ایک تکبر کا میں سمجھتا ہوں ہے کہ آپ سمجھیں کہ میں بڑا ہوں اور میں بیان کروں گا. ہاؤ کین ون ڈو دیٹ؟ जिसमें मैं एक अर्ज कर दूं, हालांकि सहाबा कराम के दौर में अगर देखिए डॉक्टर साहब, हजरत उमर के दौर में उन्होंने कोई अहकाम जारी किया तो कुछ खवातीन उठ गई कि हाउ कैन यू डू दिस, तो लोग इख्तलाफ करते थे डॉक्टर साहब। इनके साथ ये एक नया मतलब इसको हाउ डू वी रिकनसाइल डॉक्टर साहब?
1: मुश्ताक अहमद यूसुफी साहब ने लिखा है कि यहाँ कौन सी बात और दूसरी साइंस के मुताबिक हो रही है, तो ये जो बे वाला नुक्ता है ये कौन सा आपको समझ में आया जो मैं आपको कुछ और समझाऊं? मैं तो ये गुजारिश कर रहा हूं कि ये सब जो अंडरस्टैंडिंग है ये असल में एक दूसरे नुक्ते नजर से मुतासिर हो के दीन को एक्सप्लेन करने की एक कोशिश है। और मैं सच्ची बात है फिर इसका एतराफ करता हूं कि इब्तदा में मैंने जो कुछ सख्त बातें की हैं शायद उनसे उनको सुन के कुछ लोग बात सुनने की तरफ आमादा ना हो, हमें अपने इन इख्तलाफात को बहुत पोलाइटली डिस्कस करना चाहिए क्योंकि असल मकसद ये है कि हमें सच्चाई मालूम हो। और हकीकत वाकया ये है कि ये जो निजाम फिक्र है ये हमको दीन की सच्चाई को दयानतदारी से सीखने समझने से रोक रहा है। और मैं समझता हूँ कि ये कोई बड़ी सर्विस नहीं है बल्कि हकीकत वाकया ये है कि कुरान मजीद हमको ये बताता है कि हमारे फुकहा हों, हमारे उलमा हों, हमारे सूफिया हों या कोई और भी हो, हमें इन सब की बातों को कुरान की रोशनी में परखना है। कुरान अल फुरकान है, इसका यही मतलब है। कुरान ने ये बताया है कि अल्लाह ने जो अपनी किताबें नाजिल की उनके नाजिल करने का मकसद यही था, लियाहकुमा बैनहुम, ताकि वो फैसला कर दें उनके दरमियान किस चीज के बारे में, फी मख्तलफू फी, उन चीजों के बारे में जिनमें उन्होंने इख्तलाफ किया। तो मजहबी इख्तलाफात में हमें अल्लाह की किताब की रोशनी में फैसला करना है।
0: डॉक्टर साहब थोड़ा सा मैं सिलसिला को मैं बढ़ाना चाह रहा हूँ इस साइड, ये आई हैव रीजन टू बिलीव कि ये फरमाते हैं आज के जमाने में भी कि कुरान को समझने के लिए ये जो आपने तसव्वुफ की बात फरमाई डॉक्टर साहब, इसमें वो कहते हैं जी खवास होते हैं जो खास जो ये चिल्ला मश्क के जरिए अल्लाह तक करीब पहुँचते हैं और वो रास पाते हैं वो बताते हैं। डॉक्टर साहब इस रवैये को और इस बात को कि आप ये फरमा रहे हैं कि ये फुरकान है, चलें फुरकान तो हो गया, मीजान भी हो गया कुरान, और वो चलें वो खास आदमी हम कहते हैं वो हमें समझाएं, लेकिन डॉक्टर साहब कुरान की एक सरी आयत है जिसमें अल्लाह फरमाते हैं कि तुम कुरान में तदब्बुर क्यों नहीं करते, क्या तुम्हारे दिलों पर ताले हैं? ये तो डॉक्टर साहब बहुत, ये तो अवामुन्नास के लिए बात है, ये फिर ख्वास का कॉन्सेप्ट कहाँ से आ गया? फिर तो हम उन्हीं की बात सुनेंगे, उन्हीं जैसे इंटरप्रिटेशन, बड़ा एक डायकोटोमी है डॉक्टर साहब।
1: वो तो आपको ये कहेंगे ना कि आप तो गौर ही नहीं कर सकते,
0: ये यही बात है डॉक्टर साहब।
1: वो आपने तो वजू नहीं किया तो आप नमाज कैसे पढ़ सकते हैं, आपने तो अभी अपने आप को पाक ही नहीं किया, तो पहले पाक होके आए उसके बाद आपको इन आयात का मतलब आइए हम आपको समझाते हैं, आपको समझ में आ जाएगा। हम इसके जवाब में ये कहते हैं कि बात यह है कि कुरान तो हिदायत की किताब है, यानी हिदायत को पाने के लिए पहले आपको पूरी तरह हिदायत याफ्ता होना चाहिए कि पूरा अपना तज़किया करके आए। भाई कुरान को पढ़ के ही तो तज़किया होगा,
0: इसी अदर वे राउंड,
1: इट्स द अदर वे राउंड, यानी कुरान आपको ये बताएगा कि आपने कैसे अपने आप को सीधे रास्ते पर चलाना है, जब आप चल पड़ेंगे तो इंशाल्लाह आपका धीरे धीरे तज़किया होगा।
0: जी डॉक्टर साहब बहुत शुक्रिया, हम ब्रेक की तरफ चलते हैं, फिर इंशाल्लाह दोबारा हाजिर होते हैं, हमारे साथ रहिए।